ॾीओ तेलरीअ जीअं बरे कोन थो ॾीओ तेलरीअ जीअं बरे कोन थो तीअं साह तोरीअ सरे कोन थो विछोड़े जो वढ आ तिखो तीर खां विछोड़े जो वढ आ तिखो तीर खां बज़ाहिर को कंहिं लाइ मरे कोन थो السلام علیکم سمعین جی ایف ایم 88.8 ریڈیو لاڑکانے کا ماں جو میزبان نعمت اللہ جیون جو اواں جی خدمت میں حاضر قبول پوے سک بھرو سلام جی سمعین کیڑے لنواں جا خوش آیا ہو ٹھیک آیا ہو چاک چانگا والا اساں جی ہر پل ہمیشہ اواں پیارن سرین لائے یہ دعا ہندی ہے تے جتی بھی جو خوش ہو جو کدیں دکھیو دین دسو सदाई गुलाब जे गुलनि जीअं खिलंदा मुस्कराईंदा रहो आमीन समय अॼु जुमे जो भलारो ॾींहुं अक्टूबर महीने जी ॿी तारीख़ आहे 2026 ईस्वी सन ऐं रबी सालनी महीने जी 19 तारीख़ आहे 1448 हिजरी सन

0: عرب ملکن پارہ مدینے میں مسجد نبوی کے بجلی فراہم کندڑ گیٹ تے حسین کے حملے کی مذمت حملہ مسلمان لا ڈیاریندڑ قرار حسین گیٹ تے حملے کی تردید کندے ہے تو سعودی حکومت جا الزام بے بنیاد ہیں سعودی حکمران کوڑا الزام مرن بدرا یمن تے جاری جاریت بند کر امریکہ پارا ایران کے بحری ناکابندی سخت کرنے جو فیصلو 2000 میں ٹے جنگی بردار بحری بیڑا مقرر کرنے جو فیصلو امریکی عہدیدار موجب یو ایس ایس تھرڈون روز ویلڈ یو ایس ایس میکن آئلڈ وچ اوبر میں مقرر کیا پیا وجن جن بعد وچ اوبر میں امریکہ کی طاقت وڈے وزیر پارا صوبے میں اپگریڈ تھل اسکول 2 اپریل 2027 تھی فعال کرنے کی ہدایت وڈے وزیر سید مراد علی شاہ کی تارت ہیٹ اسکول ایجوکیشن کھاتے جو اجلاس سید مراد علی شاہ پارا شاگردن کی داخلہ ودھن لائے بھرپور مہم ہلائن کی ہدایت وڈے وزیر چھا تو اپگریڈ تھل اسکولن میں استاد شاگرد تعلیمی سہولتوں پہرے ہی ڈی موجود ہوجن رگو اسکول تعمیر کرن مقصد نہ ہے بارن کی داخلہ معیاری تعلیم کے یقینی بنائن ہے
1: سب کام چھوڑ کے ہمارا میڈیا جو ہے وہ یہی کہے گا کہ جی آپ کو میں نے 10 کروڑ لوگوں کا علاج کیا وہ کہے گا جہاز آپ کو میں نے 2 لاکھ گھروں قرض لائے وہ کہے گا جہاز آپ کہیں کہ میں نے 45,000 کلومیٹر جو ہے وہ سڑک بنائی وہ کہے گا جہاز اور ہمارے اس میں کہتے ہیں کہ لوگ کچھ دیر بعد بھول جاتے ہیں تو میں نے کل اپنی انفارمیشن منسٹر کو کہا میں نے کہا آپ یہ نا سوچنا کہ لوگ جہاز کو بھول جائیں گے لوگ کبھی جہاز کو بھولیں گے نہیں کیونکہ مریم نواز کے 5 سال میں ان کے پاس سوائے جہاز کے اور کوئی بات نہیں کریں گے
0: پنجاب جی وزیر اعلی مریم نواز بار بار جہاز جو ذکر کرنے تے میڈیا سا ناراض لاہور میں تقریب کے خطاب کندے مریم نواز چو تا چو مو 2 کروڑ مانن جو علاج کیا میڈیا چوندی جہاز اواں چوندا 2 لکھ گھر ٹھایا میڈیا چوندی جہاز اواں چو 45,000 کلومیٹر پکا روڈ ٹھہرایا میڈیا چوندی جہاز موزما کے چو اواں جہاز کے وساری چڈیو مانو کدیں بھی جہاز کے نہ وساریندا انہوں کے مریم نواز کے 5 سالن کی حکومت میں سوائے جہاز سے بھی کچھ نہ ملند کے پی کے جی علاقے اتر وزیرستان میں فورسز جو آپریشن 7 خارجی دہشت گرد مارجی ویا ادک وارے علاقے میں گجی اطلاعاتی آپریشن دوران 7 خارجین کے جہنم بیڑو کیا سیکورٹی فورسز جو خیبر پختونخوا میں فتنہ الخوارج خلاف بھرپور کاروائیاں جاری ہیں سیکورٹی فورسز دہشت گردی کے مکمل خاتمے لائے پرعزم ہے پی ٹی آئی وف جی جماعت اسلامیہ کے امیر حافظ نعیم سے ملاقات آل پارٹیز کانفرنس میں شرکت کی دعوت دینی حافظ نعیم چھو ہے تو مسئلن جو حل گالن ذریعے ہی نکری سکے تو جماعت اسلامی کے پی کے میں گورنر راج یا ایمرجنسی کی حمایت نہ کندی جام نواز علی میں گزریل ڈی گم تھل نوجوان جو جھنگ میں گولیوں لگل لاش ہتھایو ہے بیرانی پولیس واقعے والی ہند پہنچی لاش اسپتال منتقل کیا مقتول نوجوان کے گوٹ نسیم مریواسی فراز پور گل حسن مری طور سنانپ کئی وئی ہے وارسن پارا واقعے کی شفاف جانچ کرائے جوابدار گرفتار کرنے جو مطالبہ سکرن میں جسکم ناری تحریک پارا سن جی امکانی ورانگے خلاف احتجاجی ریلی جی ایم سید چوک کا میڈیا سینٹر تائیں نکتل ریلی میں وڈے انگ میں عورتوں شریک تھیں اگوان چو تو سندھ دھرتی 1000 سال کا قائم ہے ورانگو کہیں بھی صورت میں قبول نہ ہے کراچی میں سندھ سیکرٹریٹ امپلائیز ویلفیئر ایسوسیشن کے مطالبن کی منتا لائے احتجاج ملازمن موجود بین صوبن میں ملازمن کے سیکرٹریٹ الاؤنس ملی رہو ہے سندھ میں چھو نہ ملی رہو ہے ملازمن کے سیکرٹریٹ الاؤنس ڈنو وجے بی صورت میں احتجاج جو دائرہ ودھایو وی کمر میں شہرین کے ودندڑ بدمنی ہے پولیس خلاف ریلی شہرین ریلی کڈی بھٹو چوک تے احتجاج کیا مظاہرین موجود پولیس کی ناہلی سبب کمبر شاداد کوٹ ضلع بدمنی کے वर चढ़ी वो है। पुलिस मंशियात जुआ के अड्डन तंथलियों उगाड़ में मसरूफ आन। आई जी सिंध नोटिस वे अमन अमान बहाल कराए। खैरपुर में खजी जो बंपर फसल लहण की खुशी में पोरेतन की रैली। खजूर मंडी के समय पोरेतन फसल लहण की खुशी में खजूर मंडी का शाह हुसैन बायपास से छुआरन से भरल बोरियो खड़ी रक्स कयो। पोरेतन जो चवण है खैरपुर जिले में खजूर जो बेहतरीन फसल थो है। आबादगार व्यापारियों से गड पोरेतन के भी सुठो रोजगार मिलंदो। मीरपुर बठोरो के गोड पिराणो लुंड के रहवासियों जो जमीन के मुबैन कब्जे खिलाफ एहतजाज। मुतासर देवारो में 86 एकड़ मोरसी जमीन है। बासर उन कब्जे लाए कूड़ा कागज ठहराए रहा है। बासर खिलाफ कार्रवाई कर जमीन तां कब्जो खाली कराया वे। रादण में टाउन कमेटी की सफाई मुलाजिमन पारा पगारू न मिलने खिलाफ एहतजाज। मुलाजिमन टाउन ऑफिस का रैली कढ़ी सेवन चौक से धरणो हो। मुलाजिमन टिन महीनों का पगार न थी है जै सबब घर में फाकाकशी वाली सूरत हाल छायल है। फौरी तौर पगारू जारी कर परेशानी खत्म कई वे।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। अब प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
4: मटियारी के हो तो आवाज भी मटियारी की है। सुनते रहो GAFM 91.6।
5: फाइनली अब थोड़ा मी टाइम बनता है। हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम। अब स्किन की केयर करें, कल बारात पे भी जाना है।
6: तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की? ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है। तुम कौन सी यूज करती हो?
5: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है।
6: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम।
5: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी। एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन।
6: अच्छा, वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है।
7: सुपर वाइट।
8: खुशखबरी। हाणे अवां खे परेशान थियण जी का भी ज़रूरत न आहे। जेकॾहिं तव्हां कंहिं बि बीमारी में मुबतला आहियो या बीमारी पुराणी थी वई आहे त उन बीमारीअ जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे। सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अली खान, नेशनल काउंसिल फॉर होम्योपैथिस्तान, होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन, सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज एंड हस्पताल नवाबशाह, मरीजन जो चेकअप इलाज होम्योपैथिक तरीके से कंदा आहिन। अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन। अवां बि एक दफो आजमाए दिसो। चेकअप फीस सिर्फ 300 रुपया। क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद है। क्लिनिक जो टाइम आई डी है हर छंछर का खमीस ताई सुबुह जो 10 वगे का शाम 5 वगे ताई जुमो मोकल आहे। एड्रेस सिंध होम्योपैथिक क्लिनिक, बदीन स्टॉप रोड, पुरानी सब्जी मंडी, MCB बैंक जे सामू, नया पुल, हैदराबाद। वधिक मालूमात जे लाए राब्तो करियो 0306244770।